काम सार ग्राहकको माग अनुसार इरानी चिया बेच्न नसकेको 15 दिनभन्दा बढ़ी भइसकेको छ। अरू चियाको तुलनामा लामो समय पकाउनु पर्ने भएकाले इरानी चियामा ग्यासको खपत बढ़ी हुने समेत उनले बताएका छन्। ग्यास अभावले बदल्दैछ नेपालीको दैनिक शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।

दिल्ली ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी लाइफ गुड.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भदौ 10 रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भुटेकोशी बाढ़ी सामान्य रूपमा आउने प्राकृतिक बाढ़ी नभएका कारण यसको छुट्टै नामाकरण गर्न वैज्ञानिक समिति समेत गठन गरेको छ। समितिले भुटेकोशी बाढ़ीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ। ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा समेत आएका छन्।
2: उत्तरी छिमेकी चीनले नेपाललाई थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ। त्यसक्रममा नेपाल र चीनले विपद रोकथाम तथा न्यूनीकरण, उद्धार र विपदपछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ़ गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनिया सुरुङ उद्धार विशेषज्ञसँग भेटवार्ताका क्रममा उपकरण हस्तान्तरण गरिएको हो।
1: गत भदौ 10 भुटेकोशी हुँदै त्रिचुरी नदीमा आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदोर नगरपालिका, बेलकोट गढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो। बाढ़ीले घर भगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको समेत प्रशासनले जनाएको छ।
2: मनास्लु हिमाल क्षेत्रमा रहेका ताल तलैयाको जोखिम अध्ययन गराउन दवाब दिने उद्देश्यले माथिल्लो गोर्खाको चुमनुब्री गाउँपालिकाका युवा शुक्रबारदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 जना ती युवाले मनास्लु क्षेत्रका हिमताल, पोखरी, हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अगाडि सारेका छन्।
1: अर्थमन्त्री डाक्टर सोरिङ वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल भारत बीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढ़ाउने विविध विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। भेटमा अर्थमन्त्री वाग्ले रसुवामा हालै गएको आकस्मिक बाढ़ीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्याएको सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन्। त्यसै गरी नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ़ बनाउने तथा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ।
2: कृष्णवीरमा सवारी साधनको चाप बढ़ेको छ। बिहिबारदेखि

पालनमा आएको कृष्ण भीरमा सवारी साधनको लामो जाम देखिन थालेको छ। मुगलिन नारायणघाट सड़क खण्डको 15 किलोमा बिहान लेदो सहितको पहिरो खसेपछि सवारी साधन एकतर्फी सञ्चालन भएको थियो। लेदो हटाएर त्यस क्षेत्रमा दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको थियो, तर धादिङको जबाङ खोला, कृष्णभीर र मौवा खोलाको बीचमा पहिरो खसेपछि सवारी आवागमन फेरि प्रभावित भएको बताइएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाह पथ
4: काठमाडौँ
5: नेपाली खबरमा अब विदेशका खबर स्क्रीनमा गोथली रहने बानी डुम स्क्रोलिङ बढ़दै गएपछि त्यसलाई कम गर्न सिंगापुरले नागरिकलाई दैनिक कम्तीमा 15 मिनट किताब पढ़े बापत पैसा दिने कार्यक्रम शुरू गरेको छ समृद्ध मुलुकका रूपमा चिनिने सिंगापुरले यसलाई गेमिफिकेशन रणनीतिका रूपमा अघि बढ़ाएको हो यसबाट नागरिकको एकाग्रता आलोचनात्मक सोच र कल्पना शक्ति बढ़ने अपेक्षा गरिएको छ
6: अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोड़ी हिङ्गोन ली जेक्यू पार्कको जोड़ीसँग 5-0 पराजित भएको नेपाली महिला भलिबल टोलीले समो चरणका आफ्ना दुवै खेल गुमाइसकेको छ विश्व एसियाडको औपचारिक उद्घाटन भने आज हुनेछ
5: अब विचार विश्लेषण उत्साह र निराशा बीचको दिवस शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ सरकार दण्डहीनताका सवालमा उदासीन देखिन्छ यसका अकर्मण्यताबाट घटेका घटनामा पीड़ित संघका सम्झौताले केही समय आक्रोश शान्त होला तर दिगो नहुन सक्छ भूसे आगो जस्ता रहन सक्छ शासक इमान्दार नभए कति बेला आगो दन्दनी सल्किन्छ थाहा पाइँदैन किनभने नागरिकका मौलिक हक लोकतन्त्रको प्राण हो राज्यद्वारा यसको उल्लंघन हुनु मुलुकको भविष्यमाथि खेलवाड गर्नु हो
6: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली

अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।

सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज सङ्खुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

0: वैसै फुरेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खातबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
3: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र
3: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
3: खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानेभन्ज्याङ संखुवा सभा

0: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सनखुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य यनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राही

0: 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
2: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
2: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 सङ्खुवा सभा, 029420049 भोजपुर,
3: नवीन कुमार डागी 98525559 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने

0: राईलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू, नागरिकता प्रमाण पत्रको फोटोकपी एक प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति,
2: साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10
1: प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
3: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभा,
3: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
4: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
1: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
5: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
4: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
3: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
4: www.pmampsankhuwasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ।
1: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029-562-855 98520589079 सङ्खुवा सभा र 029420049 98207373776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लोपेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
0: निकिता किराना पसल तुम्लिङकार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840458909 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङकार सङ्खुवा सभा

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गला देवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525 51753 र 029 560 553।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा
5: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो अहिले साँझ 5 बज्यो
6: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
7: नानी एन्ड बाबु

0: गुड मॉर्निंग आज के पढ़ने
1: गीत गाऊंगे
0: पढ़ने ला।

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज सङ्खुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
2: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा र लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97
0: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
6: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
6: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गाधनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 सङ्खुवा सभा, 029420049 भोजपुर,
6: नवीन कुमार डागी 98525559079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ।
3: सम्पर्क नम्बर 029570292 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
8: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
9: मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
10: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
11: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू:
11: नेपाली नागरिकताको प्रमाण पत्र,
8: जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा,
11: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
8: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
11: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
8: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
11: जग्गाको नापी नक्सा,
8: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
11: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
8: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
12: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने व्यवहार रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
11: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
6: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
11: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
6: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
11: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
6: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
11: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
10: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नु पर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने व्यवहार समेत सम्पूर्णमा जानकारी गराइन्छ।
11: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
8: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा,
6: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
13: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
14: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
9: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
14: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
9: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
14: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
13: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
14: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
13: www.pmampsankhuwasabha.gov.np
14: बाट प्राप्त गर्न सकिनेछ।
9: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
14: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
13: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
9: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
13: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।
1: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी 1 बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। तनपुर छ तनपुर बजार त्रिचोक, प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98621737744 र 98153877775।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: साथमा ल्याउनु पर्ने कागजातहरू:
9: नेपाली नागरिकताको प्रमाणपत्र,
13: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
9: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
13: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
9: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
6: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
9: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
6: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।
15: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
16: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
17: हाते ट्याक्टर,
16: कुटानी पिसानी मिल,
17: चोकर बनाउने मिल,
16: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
17: घाँस काट्ने मेसिन,
16: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
17: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादबारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 0295268017।

0: के पो अवरोध हो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंग रोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर प्रजल ट्रेड।
0: मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मंगलादेवी थानमा रहेको

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङ चार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सुनार संसार र मनोरञ्जनको आवाज यो एफएम पाथ्रीबाज खादरी तीन झरेथुमका संखुवा सभा
1: ए बड्डी म मिजुका खर्क जाइबाट आउँछु तु डोकोभरि घाँस काटिराखे है
2: चट्टाया यो जङ्गलमा बाघ आउँदो भन्दा
3: जत्तिलाई हगाइले हुने रहेछ तिमी त उसलाई झर्कलाई।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीदास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: वैचान चाहिँ हेरे गाई तर्थे यसरी देखि आइसक्यो त पुल त उपारी बनिसक्यो अरे हिँड्न पो कहिले दिन्छन् भन्ने लाग्यो मेरो मायाको चिनो
1: वारिगाम जोड्ने र पारिगाम जोड्ने बागमतीको पुलको उद्घाटन छ, सबैजना भेला हुनुहोस्।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएमको समय हो, अहिले रातको 8 बज्यो।
2: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97।
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 माधी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँच खपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 माधी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 राम प्रसाद राई गाउँपालिका 5 र 6 साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गाधनीको लाल पूर्जा जग्गा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
5: नवीन कुमार डागी 98525559079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-9843-45-19 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार। हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार। सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853577।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 099।
0: मिसन ट्रेडेन सप्लायर्स, हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525517353 र 029560553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमलिङटार, खाद्य संस्थान अगाडि। सम्पर्क 029575405, 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवासभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले रातको 9 बज्यो।
1: आदरणीय श्रोताहरु अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।

0: आज विक्रम सम्बत 2083 साल असोज 4 गते आइतबार भाद्र शुक्ल नवमी 20 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर। अघि बढ़ो कांग्रेसको महाधिवेशन देउवाको जिल्लामा पनि आजै हुने। राजदूत नियुक्तिमा एनजीओ पृष्ठ भूमिकालाई प्राथमिकता। विद्यालयको नयाँ पाठ्यक्रममा एआई र जलवायु परिवर्तनका विषय राख्न सुझाव। र उपहार चिठाको लाभमा दिन प्रतिदिन फस्दै सामाजिक सञ्जाल प्रयोगकर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा छात्राको संख्या बढ़ी शीर्षकको शुभ समाचार।
0: हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसी काममा सीमित राख्ने परम्परा थियो। पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ़दै गएको छ। जिल्लाका कतिपय विद्यालयमा छात्राको संख्या छात्रभन्दा बढ़ी हुन थालेको छ। जिल्ला सदरमुकाम गमगढ़ी स्थित महाकाली नमूना माध्यमिक विद्यालयका प्रधान अध्यापक खड्क बहादुर रोकाएका अनुसार एक दशक अघिको तुलनामा पछिल्ला एक दुई वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। उहाँले कक्षा 6 देखि 12 सम्म अध्ययनरत छात्राको संख्या 1001 जना छ भने छात्र

0: को संख्या 850 रहेको जानकारी दिनुभयो। करिब दुई दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढ़ाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनु पर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढ़ेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढ़ेको हो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसाले धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोसी बाढ़ीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 आश्रित थिए, तर एकै दिनमा 221 घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 आश्रित केन्द्र सञ्चालनमा ल्याइएकोमा हाल घटाएर 13 सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 जना मध्ये 302 महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढ़ी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढ़ी बट्टार कवर हलमा 167 जना र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 जना आश्रित छन्। त्यसै गरी सुलक्षडा माभीमा 94 जना, चण्डिया धारभूत विद्यालय मैरीटारमा 82 जना र विदुर सात तुप्चेको केन्द्रमा 70 जना बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढ़ी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाडामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छर छिमेकीमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढ़ाएको छ। विदुर स्थित क्रियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित 7 विषय र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपलटारमा 3 रोपनी जग्गा भेटाएपछि 2 वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाँकिएका छन्। बाढ़ी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्। भन्छिन्, एकै ठाउँमा साँगुरेर बस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाया तामाङ भन्छिन्, एकै ठाउँमा धेरै जना बस्दा रोगव्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका 5 पिपलटार लगी बगैंचा स्थित चन्द्र ज्योति माभीमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझीटार बट्टार तथा काठमाडौँमा कोठा लिएर सरेको विद्यालयका प्रधान अध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढ़ी पीड़ित नवीन चित्रकार भने बाढ़ीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु, उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।

0: कोटमा बाढ़ीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढ़ीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका छ बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढ़ीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढ़ीले नजिकैका राइजिङ मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढ़ीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रयस्थलमा बस्नुपर्ने र खेलकुद मनोरञ्जन तथा सिकाईको गतिविधि सीमित हुँदा बाल बालिकामा निराशा तनाव टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढ़ी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठन पाठन सुचारू गरेको बताउनु भएको छ। विद्यालयमा होल्डिङ सेन्टर ट्रमामा विद्यार्थी शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: पार्टीभित्र चरम विवादबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशन प्रक्रिया शुरू भएको छ। यही असोज 16 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट ओडा अधिवेशनको प्रक्रिया शुरू गरेको हो। निवर्तमान सभापति शेरबहादुर देवसम्मको असन्तुष्टि बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको छ। शनिबारदेखि शुरू भएको महाधिवेशन प्रक्रियामा देउवा पक्षका नेताहरू सहभागी छैनन्। देउवा समूहले यही असोज 15 गतेबाट महाधिवेशनको शुरूआत गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। पार्टी सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता राखेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्नुभएको छ। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। गत पुष मशान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले ओडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। पार्टीको अधिवेशनमा ओडा क्षेत्रभित्रका क्रियाशील सदस्यता ओडा अधिवेशनका सदस्य हुने उल्लेख छ। जारी ओडा अधिवेशनले ओडा सभापति, एक महिला सहित 2 उपसभापति, 1 सचिव, 1 सहसचिव र सदस्य निर्वाचित गर्नेछ। कांग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका ओडाबाट निर्वाचित हुने ओडा सभापतिले निर्वाचित ओडा कार्य समितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउँछन्। गाउँपालिका ओडा अधिवेशनबाट कम्तीमा 2 महिला, 1 दलित र 30 वर्ष मुनिका 1 युवा सहित 7 जना ओडा सदस्यमा निर्वाचित हुनेछन्। कांग्रेस विधान नगर उपमहानगरपालिका ओडा अधिवेशनले भने 2 महिला, 1 दलित र 30 वर्ष मुनिका 2 युवा सहित 8 जनालाई ओडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। गाउँ नगर उपमहानगर महानगर ओडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै ओडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको ओडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 महिला, 1 श्रमिक वा पेशागत क्षेत्र सहित 9 क्षेत्रीय प्रतिनिधिहरू चयन गर्ने गर्दछ। त्यस्तै 30 वर्ष उमेर नपुगेका 1 महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि ओडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढ़ीबाट प्रभावित जिल्लाहरूमा पनि ओडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा ओडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै ओडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 जिल्लामा ओडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ़्यो कांग्रेस महाधिवेशन, देउवा समूह बाहिरै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले

0: पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 4400 भन्दा बढ़ी आवेदन परे। दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो, तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी, कूटनीतिक, निजी, गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो, तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
1: संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री सुशील खनाल आज न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री सुशील खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र सावालेमको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक, मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। न्यूयोर्क बसाएका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड़, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिदो परिवेश र नेपालको घरेलु आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
1: सोशल मीडियामा उपहार चिट्ठाको लोभ, दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, व्हाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम र ठगी गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार 5 वर्षमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। त्यस्तै ब्यूरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18 देखि 35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18 देखि 25 वर्षसम्मबाट 5,827 र 26 देखि 35 वर्षसम्मबाट 6,113 गरी कुल 1,940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमश 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको हिस्सा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढ़ी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18 देखि 35 वर्ष समूहका